0: नमस्कार, तुम चु बोजान रेडियो वितस्ता हम सफर जिंदगी हूं। रेडियो वितस्ता चु पन्न माज जब पोछर दिन खतर वक्त वक्त तुंद खतर नई प्रोग्राम तो नव जानकारी हेथ हमेश यवान। बचुस तुहुंद रेडियो दोस्त भरत सोपोरी। आज चुस बु तुहुंद खतर कशर ब्रॉडकास्ट सेगमेंट्स मंस अख नव डल हेथ आमुत। आज बोजनाओ इस तो अख कशर अफसान युजन लिखमुत चु सान कशीर हिंद मायानाज लेखक श्री वीरेंद्र पटवारी साबन। अथ अफसानस चु नाव पोज अपुज। वलु बोजव ये अफसान पोज अपुज। अख लकुट अफसान अमिक लेखन वल चु वीरेंद्र पटवारी। सत सदह बगैर दार बंद करित दम फुट गोमत आदम ओस रात रातस सहर किस गाशस प्रारण तो पतरूद सिरी लोसनस तो शाम गसनस प्रारण मैदानस मज पन्न बनमितन त्रिशवन पोतलन इस्ताद लबित तो तिमन बे तो बे वुछित असस बक हनेम से शाम गव तो लोग मुदई लगित रावनुन पोतुल वुछने ये जनित उस सठा खोश जे तम सन्स गिरफ्तारी पत्ते छ तम सन्दे बाजो रावन सन्स कूर्मस अच बे तिसी बनामस यच सो पान यचा उस गरकन बजन हंस थत गसन के हेकुन रावन दजा वुछित पुज त्रह रावन वाजने टासराय बूजित रोजस बकहना रावन कुंभकरण तो मेघनाथ यमन त्रिशवन हंद पंचा फुट थल पोत दह दह फुट कन बोन बोन हिस्सन मन रज चरथ तैयार आदम उस तिम वाटन ब्रो रंग तो बुरश रावनस अच्छन मन गुरूर हवस तो दहशत तासुर जाहिर कर पत रंग हखनस प्रारण तो पानस अंद पख तमाश वुछन वालन हंज कत ते बोजन माजी येले नेचविस ये वोन जे खतरनाक चश्म वुछन वोल रावन चो अख राखुस तिफलन तुल सीख ते नियन तम सन्स अख अच कोरित पतलन बचावन बापत येले आदमन तिफलस हबत कोर माज लोग क्रकनाद आदमन दिचाव पनुन जवाज जे सुच पोतलन बचावन यछान पोज अख बुजर्गन त्रव तुज जबे खानस वातनमितिस कटस चंड लाइन वलिस छु पुज नालस थाप दिवान आदमस छकलद करन वालो येल हदसस मजहबी रंगत दिच तिथु द्राई ब्याख जमाथा तो बने तमसंस मददगार पुलस वालो न्यू आदम हल्क हून सद पिथन मुनसिफ थानदार तो कानूनी कारवाई दर्ज कर वल मोहर हरगाह पान पजर आसान सो आसे न शफा खान गोमुत तो न आसे घर वोत तमिस बचाव कर वाल ऐलान जंग तो तस लिथन मारन वाल यलगार रूज सड़कन पे लुकन त्रहरावान त्रिशवय उस तम सन कथन तूल दित पोज पोज वन फायद दुत कैचन घंटन हंद नाकामी कर्फ्यू लगित उस थानदार आदम थान बजाय घर वातनोमुत टेलीविजनस पे पे शहर दशहरा वुचित चज तमिस जन तरवतल मेच नीरित अकिस गरमा गरम बहसस मन उस आदमन गब ग फकत अख बहान बहस कर वकूमत कसूरवार मानित आदमी कारकरदगी जायज साबित कर दबाव त्रा गलत साबित कर मामलस मजहबी रंगत दिथ पन कचुल बहतरुख कर कह हक तदमस पे कत कर ژھۄپدم کٔرِتھ سارنٕے ہٕنٛز کَتھ بوزن وٲلۍ أکۍ میٖڈیا نُمایندن کرنٲو سُہ ریکارڈِنٛگ ٹیلی کاسٹ یُس تٔمۍ الغٲب آدمس یلاج کرنہٕ برونٛہہ ریکارڈ کٔرمٕژ ٲس. سُہ وٕچھِتھ تہٕ بوٗزِتھ زوٗن ساروِیو آدمُن پزر. آدم چھُ سُہ خۄش بخت کاروبار وول یُس پننہِ خاندٲنی رٮ۪وایژ قٲیِم تہٕ دٲیِم تھاونہٕ باپتھ پرٛٮ۪تھ ؤریہِ دشہراہس منٛز زالنہٕ یِنہٕ والٮ۪ن راون، میگھناتھ تہٕ کُمبھکرن سٕنٛدۍ پۄتٕلۍ بناوان چھُ. تٔمِس اوس یہِ پاے زِ پۄتلِس چھُ ٲخرس دزنُے. بوٗز، سُہ چھُ اکھ تخلیٖق کار تہٕ پۄتٕلۍ چھِ اِستادٕ گژھنس تام تٔمۍ سٕنٛز تخلیٖق. تمہِ تخلیٖق ییٚمہِ کِنۍ تٔمِس پرٛٮ۪تھ ؤریہِ پننہِ معروٗسی فنکٲری کِنۍ اہمیت میلان چھِ. آدمس دیُت نہٕ گرِکٮ۪و ژُکۍ درو بٲژُک نٔتیٖجہٕ بوزنہٕ. تَوٕ کِنۍ روٗد سُہ رٲتۍ راتس أکِس کوٗنس منٛز تِتھٕے پٲٹھۍ بِہِتھ زن تہِ بُنیل بنٛد گژھنس نتہٕ کٔرفیوٗ وۄتھنس پرٛاران اوس. تُہۍ ٲسِو بوزان یہِ اکھ لۄکُٹ افسانہٕ پوٚز اپُز، یُس لیوٗکھمُت چھُ وِریندر پٹواری صٲبن. ییٚمہِ افسانُک مُدا تہٕ مقصد اوس زِ پۄتُل بناوَن وول اوس اکھ فنکار ییٚمہِ سٕنٛز فنکٲری ٲس راون، کُمبھکرن تہٕ میگھناتھ سٕنٛدۍ پۄتٕلۍ بناوٕنۍ. یہِ زٲنِتھ کہِ پۄتلِس چھُ دزُن، مگر تتھ وقتس تام اوس یژھان کہِ تٔمۍ سٕنٛز فنکٲری گژھِ شاباشی میلٕنۍ، ییٚمہِ سۭتۍ تٔمِس تسلح اوس گژھان تہٕ باسان اوسُس زِ میٲنۍ محنت کھٔژ بٔٹھِس. ییٚلہِ پۄتُل دزٕنۍ شروٗع ٲسۍ گژھان تہٕ ٲسٕس خوشی گژھان زِ لُکھ چھِ اتھ کُن وٕچھِتھ پانس انٛدر بُرٲیی ختم کرنہٕ خٲطرٕ وچن بدٕ گژھان تہٕ ونان چھِ اچھٲیی ہٕنٛز جیٖت چھُ ہمیشہٕ آسان بُرٲیی پٮ۪ٹھ. شُکریہ. یہِ افسانہٕ تیار کرنس منٛز کوٚر اسہِ مدد شری راجندر پٹواری صٲبن تہٕ ریکارڈ ایڈِٹ آو کرنہٕ سٹوڈیو ریڈیو وِتستاہس منٛز. آواز دِژ اتھ بھارت سوپوری صٲبن. نمسکار، جے ہند، جے بھارت. اردو
1: ریڈیو وِتستا، ہم سفر زندگی کا، آپ کا اپنا ریڈیو، آپ کی آواز دل سے سنتے رہیے ریڈیو وِتستا.
2: کریں اپنے دن کی شروعات ریڈیو وِتستا کے گیتوں کے ساتھ. 90.0 میگا ہرٹز پر ریڈیو وِتستا، امبالا کا اپنا ریڈیو.